नरखुनाका हिन्दी टके तुम्बिनी अरसामुङ करङ खोलका सुन्दर निगम अनुराधा परवार तपाईँ ताखु तपाईँको छौँ तापनि पछि भयो त्यताङ सरसामुङ नरङ वागै नै

कमता खुदै बखुक छ आसु जति न बेलै खाना तौर सामु खानाका तेतन सर सामु न र खाना दे मानिक देब्रम बै रे सब जगह सामु नंग बाय तंग खे लांगमा सलाइ जों मा हेनि थांगो आ खबंग ताखुते बखुक छ न र बाय तंग खे बेलै खबंग सरांगो नंग न र सामु खाना रे मा थांगै